0: वालेकुम निका चेतरा वोन ये
1: वालेकुम असलाम अलमसया सबा जोर ता सबा पजोर के रिडू खला
0: निका पर रिडू मांदे चकावे
1: वाल मसया ता नए खबर पोकारा केलो नवारे दो स्टेशन जोर शबाता पो 88.4 मंदे रागेरी अगा खो देर खोगा खोगा ओ मेरी प्रोग्राम मुना नशर कभी
0: निका व्यतो और वे खाओ
1: ओम कना और वो खो सामना خوش تای برنیش دیر کپنا به موتا دیر پاندر کروی تا خو خبر دیم موتا خو خوب نرچی بیزر ریدیو آتا سی شاریا چار کارک نگوا
0: نیکا کروشتیا دا سی وی ارسا بیا خو زده سرسان چی یو زون تا اخلان او یو تو تا خو اخلان
1: اول مسای اکن ارسا دا پا کارک بزر کسان بلات نی ارسا چی دوار ریدیو نخلو
0: نیکا ارسا چی چوب